0: सब तरह की तारीफ खुदा ही को सजावार है जो तमाम मखलूकात का परवरदिगार है, बड़ा मेहरबान निहायत रहम वाला, इंसाफ के दिन का हाकिम।
1: इय्याक नअबुदु व इय्याक नस्तईन।
0: ऐ परवरदिगार, हम तेरी ही इबादत करते हैं और तुझी से मदद मांगते हैं। हम को सीधे रास्ते चला उन लोगों के रास्ते जिन पर तू अपना फजल करम करता रहा, न उनके जिन पर गुस्से होता रहा, और न गुमराहों के।
2: Here at Radio 79 Brisbane, we have decided to repeat old Juma programs of late Hazrat Maulana Bashir Ahmed Diwan. As you know, late Hazrat Maulana Bashir Ahmed Diwan has been presenting radio programs for more than 50 years. Out of his collection of old programs, we'll bring to you selected old Juma programs of late Hazrat Maulana Bashir Ahmed Diwan in this segment, Aaj Juma Hai. To chalo. आज जुमा है प्रोग्राम आपके खिदमत में, महरूम हजरत मौलाना बशीर अहमद दीवान।
3: बिस्मिल्लाहिर रहमान रहीम, अल्हम्दुलिल्लाह व कफा व सलाम अला इबादिही लजीन इस्तफा, औज़ बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमान रहीम। अल्लाहु वलीयुल लजीना आमनू युखरिजुहुम मिनज़ ज़ुलुमाति इलन नूर, والذين كفروا أولياؤهم الطاغوت يخرجونهم من النور إلى الظلمات أولئك أصحاب النار هم فيها خالدون وفي آية أخرى ألا إن أولياء الله لا خوف عليهم ولا هم يحزنون الذين آمنوا وكانوا يتقون لهم البشرى في الحياة الدنيا وفي الآخرة لا تبديل لكلمات الله ذلك هو الفوز العظيم صدق الله العلي العظيم وقال رسول الله صلى الله عليه وسلم وقال الله تعالى من أعدى وليا فقد عزمته بالحرب أو كما قال النبي صلى الله عليه وسلم عزيزان من البرادران محترم السلام عليكم ورحمة الله وبركاته آج جمعہ کا مبارک دن ہے برکتوں اور رحمتوں والا دن ہے اللہ تبارک و تعالیٰ نے सरकारी दो आलम हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की उम्मत को ये जुमा का मुबारक दिन नसीब फरमाया है। इसकी बड़ी फजीलतें बयान की गई हैं। इसमें इंसानों की दुआएं कबूल होती है, नमाज जुमा के अदा करने की तालीम दी गई है, उसकी बड़ी ताकीद फरमाई गई है, बड़ी फजीलत बयान की गई है। रब करीम की बारगाह में दुआ है कि परवरदिगार आलम इस मुबारक दिन की कदर करने की तौफीक अता फरमाए, नमाज जुमा के अदा करने की तौफीक अता करें और दुआओं के मांगने का अल्लाह तबारक व तआला मौका अता फरमा करके हमारी दुआओं को कबूल फरमाए, आमीन। अजीजान मिल्लत और बिरादरान मोहतरम, कुरान करीम की जिन मुबारक आयतों को मैंने इस वक्त तिलावत किया है, इसी के मुतालिक चंद बातें अर्ज करनी है, इसी को पेश नजर रख करके चंद बातें अर्ज करनी है। قرآن کریم کی ان آیتوں میں اللہ رب العزت فرماتے ہیں اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الى النور، فرماتے ہیں اللہ تبارک و تعالیٰ کی میرا دوست وہ ہے، اللہ کا ولی وہ ہے، اللہ کا مقرب انسان وہ ہے، اللہ کا چہیتا بندہ وہ ہے، اللہ ولی الذین آمنوا، تو اللہ کی پاک ذات پر پورا ایمان رکھتا ہے، ایمان کامل کی دولت اللہ نے ان کو نصیب فرمائی ہے، تقویٰ کی بلند مقام پہ پہنچ چکا ہے، رات دن اللہ کی عبادتوں کو میں رہ کر کے اللہ تبارک و تعالیٰ کی رضا حاصل کر چکا ہے۔ اللہ کا ولی، اللہ کا دوست بہت بڑی چیز ہے۔ دنیا میں انسان کسی بڑے سے بڑے آدمی سے تعلق پیدا کر لے، دوستی مل جائے تو بڑا خوش ہوتا ہے۔ ملک کے وزیر اعظم سے یا بادشاہ سے، حاکم سے ملاقات ہو جائے تو بڑی خوشی محسوس کرتا ہے اور بڑا فخر کرتا ہے۔ قرآن کریم ان آیتوں میں فرماتا ہے کہ اللہ کا دوست بن جاؤ، اللہ کا ولی کے لیے کتنی بڑی بشارتیں دی جا رہی ہیں، اور ان کا کام کیا ہے، जो खुद तो नेकी के रास्ते पर चलता है, हिदायत का नूर उसकी जिंदगी में है, नूर इलाही उनके रग रग के अंदर व्यवस्था है, लिका इलाही और नूर इलाही की दौलत से मालामाल है। अल्लाह वलीन युखरिजुम, उसका काम यह है, उसकी जिम्मेदारी यह है, जहां वो खुद नेक रास्ते पर चलता है तो दूसरों को भी नेक रास्ते की हिदायत करता है। अल्लाह वलीन आमनु युखरिजुम मिन जुलमात इलन नूर, बुराइयों और गुमराहियों के रास्ते से निकाल करके रूह नूर और हिदायत के रास्ते पर ले जाता है अल्लाह के बंदों को। गुमराहियों में फंसे हुए, बुराइयों में लदे हुए इंसानों पर मेहनत करता है, उनको हिदायत की राहें दिखाता है। इनका काम ही यही है, तो अल्लाह का नूर, अल्लाह की अल्लाह तबारक तआला के अहकामात को दूसरों तक पहुंचा करके नूर इलाही से उनको मुशरफ करता है। युखरिजुहुम मिन जुलमात इलन नूर, गुमराही और जुलमात और अंधेरियों से निकाल कर नूर इलाही की तरफ ले जाता है। अल्लाह वलीन आमनू युखरिजुहुम मिन जुलमात इलन नूर, और दूसरी तरफ फरमा वल्लज़ीन कफरू, जिन्होंने काफिराना अमाल कर लिए, गलत जिंदगियां गुजारी, अल्लाह की नाफरमानियों को कर करके अल्लाह के अजाब को दावत दी, ये मुनकरीन ये काफिरीन वल्लज़ीन कफरू, इनका तो काम ही है कि खुद भी गुमराह होते हैं और दूसरों को भी गुमराही के रास्ते पर ले जाते हैं। युखरिजुहुम मिन नूर लज़ुलमात, इनका काम ही है कि हिदायत की से निकाल करके, नूर इलाही से निकाल करके गलत जिंदगियों की तरफ लोगों को ले जाते हैं, जुलमात की तरफ, गुमराहियों की तरफ ले जाते हैं। इनका हर अमल, इनका हर काम गुमराहियों की दावत देता है, और अल्लाह वालों का काम यह है कि उनका हर अमल हिदायत की तरफ ले जाता है, और काफिरों और मुशरिकों और गुमराहों का काम यह है कि सरकशों और बागियों का काम होता है। वल्लज़ीन कफरू अवलियाहुम ताहूत, कहा बागियों का, नाफरमानों का, अल्लाह के अहकामात को तोड़ने वालों का काम यह होता है कि हिदायत के रास्ते को छोड़कर खुद गुमराही के रास्ते पर चलते हैं और अल्लाह के हजारों बंदों को गुमराही के रास्ते पर ले जाते हैं। अल्लाह हिफाजत फरमाए ऐसे लोगों के लिए, खुद भी गुमराह है और दूसरों को भी गुमराही के रास्ते पर ले जाते हैं। उलाई का साबुन नार, यही वो लोग हैं जो आग में झोंके जाएंगे, जहन्नम के अजाब में डाले जाएंगे और उसके अंदर हमेशा हमेशा रहेंगे। अल्लाह हिफाजत फरमाए, या तो अल्लाह का वली बन जाए, अल्लाह का दोस्त बन जाए और हिदायत के रास्तों पर चले और दूसरों को हिदायत का रास्ता दिखलाए, खुद नूर इलाही को अपने अंदर दाखिल करे और नूर इलाही की तरफ दूसरों को बुलाए और उन कामों से अपने आप को बचाए जिसके जरिए से गुमराहियां फैलती हों, अंधेरियां छा जाती हों। ये अल्लाह की वली है, जिनका काम तो है हिदायत की रास्ते दिखलाना, सिराते मुस्तकीम पर चलाना। कुरान करीम की दूसरी आयत जो मैंने तिलावत की है, इसमें फरमाया गया है अला इन्ना औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून, सुन लो ये बात, कुरान करीम इरशाद फरमाता है, सुन लो ये पैगाम, अला होशियार हो जाओ, खबरदार हो जाओ, बतलाया जाता है सुन लो, अला इन्ना औलिया अल्लाह, अल्लाह के वलियों, अला इन्ना औलिया अल्लाह है, ला खौफुन अलैहिम वला हुम यहज़नून, उनके लिए न कोई खौफ है, न कोई गमगीनी है, न कोई डर है, न कहीं कोई सोच और फिक्र है, ये जो अल्लाह के दोस्त हैं, अल्लाह का क़ुर्ब उनको मिल गया है, हिदायत के रास्ते पर चल करके अल्लाह तबारक व तआला की रजा हासिल कर दी है। अला इन्ना औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून, अल्लाह के वलियों पर कोई खौफ नहीं, कोई गमगीनी नहीं, कोई उदासी नहीं, कोई फिक्र नहीं। अल्लाह अला इन्ना वली अल्लाह इन्ना औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून अल्लज़ीना आमनू व कानू यत्तकून, अल्लाह के वली बनने के लिए फरमाया गया कि तू ईमान मुकम्मल रख, कामिल ईमान अपने अंदर दाखिल फरमा ले, मुकम्मल ईमान वाली जिंदगी गुजार ले, ईमान के तकाजों को पूरा कर, اللہ رب العزت کے احکامات کے مطابق زندگی گزار لے اور سرکار دو عالم حضرت نبی کریم صلی اللہ علیہ وسلم کے نورانی اعمال اپنی زندگیوں میں لیا اور یہ متقی اور پرہیزگار بن جا, تقوی کے اعلیٰ مقام پر پہنچ جا. الذین آمنوا وکانوا یتقون, جنہوں نے اپنی زندگیوں کو اللہ کے احکامات کے مطابق بنا لی. قرآن کریم کا ارشاد ہے کہ لہم البشرا فی الحیات الدنیا وفی الآخرہ, ان اللہ کے ولیوں کو کے لیے بشارتیں ہیں دنیا میں بھی اور آخرت میں بھی, بڑی خوشخبریاں ہیں. دنیا میں بھی اللہ تبارک و تعالی کی نعمتوں سے وہ نوازے جاتے ہیں, یہاں بھی ان کی بشارتیں ہیں, قیامت میں بھی ان کو بشارتیں سنائی جائے گی کہ تم میرے بنتے ہو, میری بنائی ہوئی جنت میں داخل ہو جاؤ. قرآن کریم ہی کا یہ ارشاد ہے, یا یہ تو النفس المطمئنہ, اے ایمان والی روحیں, یہ اللہ کے ولیوں کی طرف اشارہ ہے, دیکھ نیک لوگوں کی طرف اشارہ ہے, اطمینان پانے والی ایمان والی روحیں, جب موت کا فرشتہ ان کے پاس آئے گا تو یہ بشارتیں سنائے گا, یا یہ تو النفس المطمئنہ ارجعین الى ربک راضیۃ مرضیۃ, چلو اپنے اس پروردگار کی طرف, اپنے اس پروردگار کی بارگاہ میں چلو حاضری دے جو تم سے راضی ہے اور تم ان سے راضی ہو جاؤ گے. راضیۃ مرضیۃ, پھر کہا جائے گا کہ میری یہ بندے جن کو روح قبض کر کے تم لوگ لائے ہوئے فرشتوں, بدخلی فی عبادی بدخلی جنتی, میرے بندے کو میری بنائی ہوئی جنت میں داخل کر دو. یہ بشارتیں سنائی جاتی ہیں, لہم البشرا فی الحیات الدنیا وفی الآخرہ, دنیا میں بھی ان کے لیے بشارتیں اور خوشخبریاں ہیں اور آخرت کے اندر بھی اللہ رب العزت اپنی شان کے مطابق ان کو اپنی نعمتوں سے نوازے گا, اللہ رب العزت کا قرب نصیب ہو جائے گا. لا تبدیل لکلمات اللہ, اللہ کے فیصلے بدلتے نہیں ہیں, اللہ تبارک و تعالیٰ جو فیصلے کر دیتا وہ بدلتے نہیں ہیں. لا تبدیل لکلمات اللہ, اللہ کے فیصلے بدلتے نہیں ہیں, جو فرمایا گیا اسی کے مطابق اللہ تبارک و تعالیٰ ان کے حق میں فیصلے کریں گے, بشارتیں سنائی جائے گی. ذالک هو الفوز العظیم, یہ اولیاء اللہ کے لیے بڑی کامیابی ہے, بڑی عظمت ہے, بڑا بلند مقام ہے. یہ قرآن کریم کی آیتوں کا ترجمہ میں نے مختصر طور پہ کر دیا کہ اللہ کے ولی بننے کے لیے ایمان مکمل چاہیے اور تقویٰ کی اعلیٰ مقام چاہیے. یہ بہت بڑی دولت ہے جو اللہ تبارک و تعالیٰ کسی کو عطا فرما دے, نمازوں کے ذریعے سے, روزوں کے ذریعے سے اللہ تبارک و تعالیٰ کے احکامات پر چل کر کے اللہ کا ولی بننا کوئی مشکل کام نہیں ہے. اور پھر فرمایا گیا جب وہ میرا دوست بن جاتا ہے, میرے ولیوں کو کوئی ستائے تو میں اس کے لیے اعلان جنگ کرتا ہوں, من آدا ولین فقد آذنتہ بالحرب او کما قال النبی صلی اللہ علیہ وسلم, حدیث قدسی ہے. کیا آپ فرماتے ہیں کہ اللہ تبارک و تعالیٰ فرماتے ہیں میرے دوست کو جو ستائے, تکلیف پہنچائے, دشمنی رکھے, یاد رکھو میں اس کو لڑائی کا الٹیمیٹم دیتا ہوں, اعلان جنگ کرتا ہوں تو اللہ کے مقابلے کے اندر آ جائے, اللہ حفاظت فرمائے. رسول اللہ صلی اللہ علیہ وسلم کی امت میں بے شمار اولیاء کرام پیدا ہوئے, اللہ کے مقبول بندے پیدا ہوئے. امت کا ایک بہت ہی, میں اس کو لڑائی کا الٹیمیٹم دیتا ہوں, اعلان جنگ کرتا ہوں تو اللہ کے مقابلے کے اندر آ جائے, اللہ حفاظت فرمائے. رسول اللہ صلی اللہ علیہ وسلم کی امت میں بے شمار اولیاء کرام پیدا ہوئے, اللہ کے مقبول بندے پیدا ہوئے. امت کا ایک بہت ہی بڑا اللہ کا ولی,